0: मीडियम वेव टी एफ एम उप्पर अस आकाशवाणी ते जम्मू केंद्र थमां बोलाने आं। 9:20 इन लाउन सुनो डोगरी च खबरां।
1: एह् आकाशवाणी जम्मू ऐ। बड्डलै खबरें च तुंदा स्वागत। पैह्ले खास खास खबरें कन्नै में विजय बजाज। मुक्खमंत्री उमर अब्दुल्ला होरें बांडीपोरा जिले च तकरीबन 100 करोड़ रपे मुल्ला दिएं केईं विकास परियोजनाएं दे उद्घाटन कीते ते केइएं दे नींह पत्थर रखे। समाज कल्याण मंत्री सकीना इत्तू होरें आखेआ जे मान सम्मान बजुर्गें दा हक ऐ, ना कि उंदे पर कीता गेदा कोई एहसान। उनें डे केयर सेंटर ते ओल्ड एज होम च सुविधा बधाने दे निर्देश दित्ते न। जम्मू पुलसै बदनाम नशा तस्कर लाहू गुज्जर दे नेटवर्क कन्नै जुड़े दे नारको आतंकवाद दे सरगनाएं गी पंजाब थमां गिरफ्तार कीता। उंदे कब्जे शा AK-47 राइफल, पिस्तौल ते 1.5 किलो हेरोइन जब्त कीती गई है। जस्टिस संजीव कुमार होरें भद्रवाह च नमें अदालती परिसर दा उद्घाटन कीता ते ट्रांसपोर्ट कमिशनर होरें गांधरबल जिले दे सोनमर्ग च श्री अमरनाथ यात्रा लई ट्रांसपोर्ट सरबंधी तैयारियें दी समीक्षा कीती। खबरें दी तफसील कन्नै श्रुति खजूरिया।
2: मुक्खमंत्री उमर अब्दुल्ला होरें बांडीपोरा दा दौरा लाया ते विकास कम्में दी रफ्तार दा जायजा लैता। उनें जिले च चला'रदे केईं सारे महत्व आह्ले जतनें दी प्रगति दा बी निरीक्षण कीता। अपने दौरे दौरान उनें करीबन 100 करोड़ रपे दे सार्वजनिक ढांचे सरबंधी परियोजना दा उद्घाटन कीता ते केइएं दा नींह पत्थर रखेआ। इसदा मकसद राबता ते संपर्क बेहतर करना, सार्वजनिक सेवाएं गी बधाना ते जिले दे पूरे पराते विकास गी यकीनी करना ऐ। अपने दौरे दौरान मुक्खमंत्री होरें मैह्कमे ते आप सहायता समूहें आसेआ लाए गेदे स्टालें दा दौरा लाया। इनें मुकामी उत्पादें गी प्रदर्शित करने आह्ले लोकें कन्नै उनें गल्लबात कीती ते उंदे जतनें दी सराहना कीती। इनें जतनें राएं आजीविका दे मौकें गी बढ़ावा थ्होआ'रदा ऐ ते समुदायिक विकास यकीनी बना'रदा ऐ। मुक्खमंत्री होरें केईं सारे लोकें दे प्रतिनिधिमंडलें कन्नै भी मलाटी कीती ते उंदे मसलें गी सुनेआ ते इनें मसलें दे हल प्रति सरकार दी वचनबद्धता गी जाहिर कीता। मुक्खमंत्री उमर अब्दुल्ला होरें दोहराया जे नेशनल कांफ्रेंस अपने सिद्धांतें कन्नै कदें भी समझौता नेईं करोग। ओह् सत्ता लेई कदें भी इयां नेईं करी सकदी। ओह् अपनी विचारधारा प्रति ते जम्मू कश्मीर दे लोकें दे कल्याण प्रति वचनबद्ध ऐ। अपने बांडीपोरा दौरे दौरान पत्रकारें कन्नै गल्ल करदे होई मुक्खमंत्री होरें आखेआ जे हर पार्टी अपने फैसले लैने लेई आजाद ऐ ते नेशनल कांफ्रेंस दी स्थिति साफ, स्पष्ट ते पहले आली गै। उनें आखेआ जे पार्टी ने प्रदेश दे लोकें कन्नै वायदे कीते दे न ते राजनीतिक फायदे लई कुसै होर कन्नै गठबंधन करना ओह्दा लक्ष्य नहीं है। उन्हें आख्या,
3: मैं यहाँ बांडीपुर में खड़े होके आपको कैसे बता सकता हूँ DMK या शिवसेना वाले क्या करेंगे। वो उन तक है, वो उनके जमीर तक है। उनको जमीर जहाँ तक जाने की इजाजत देगी वो जाएंगे। जहाँ तक नेशनल कॉन्फ्रेंस के MPs है, हम कभी इस चीज का सपोर्ट नहीं करेंगे। बाकी क्या करेंगे मैं उसमें क्या कह सकता।
2: समाज कल्याण मंत्री सकीना इत्तू होरें आख्या जे वरिष्ठ नागरिकें दा सम्मान उंदा हक है। उनें जम्मू कश्मीर दे विकास लई बड़ा मता योगदान दित्ता है। उंदा सम्मान करना कोई एहसान आली गल नहीं है। मंत्री होरें कल जम्मू च वरिष्ठ नागरिकें लई सुविधा केंद्र डे केयर सेंटर रूपनगर च इक कार्यक्रम गी संबोधित करदे होई आखी। इस मौके पर मंत्री होरें आख्या जे इनें लोकें अपनी पूरी जिंदगी परिवार गी पालने पोसने, भविक्ख दियें पीढ़ियें गी शिक्षित करने च लाई दित्ती। उनें समाज दे समाजी ते आर्थिक विकास च टकोह्दा योगदान दित्ता है। मंत्री होरें आख्या जे साढ़े सारें दी सांझी जिम्मेदारी है जो वरिष्ठ लोकें दी दिक्खभाल करन ते उनेंगी सम्मान देन। संगठित अपराध ते नार्को आतंकवाद आले सिंडीकेट खिलाफ इक बड़ी कामयाबी दे तहत जम्मू पुलसै जम्मू जिले च करीबन 70% नशीले पदार्थें दी गैर कानूनी सप्लाई लई जिम्मेदार त्रै आरोपियें गी गिरफ्तार करी लैता है। पंजाब दे अमृतसर च चलाए गेदे इक अभियान दौरान एह गिरफ्तारियां कीतियां गईयां। इनें आरोपियें च सूरजदीप सिंह, हरप्रीत सिंह ते जसप्रीत शामिल हन। इस सारे हाल च गिरफ्तार कीते गेदे नशा तस्कर सरगना लाऊ गुज्जर ते ओहदे नेटवर्क कन्नै जुड़े दे न। इंदे कब्जे शा इक AK-47 रफल, AK-47 दे 40 रौंद, इक स्टार पिस्तौल, 29 कारतूस ते करीबन 11 लाख रुपए नकद भी बरामद होए न। इस बारे और ब्यौरा सांझा करदे होई जम्मू दे SSP जोगिंदर सिंह होरें दस्सेआ।
4: میں اس چیز کو سٹڈی کر رہے تھے تو اس میں یہ بھی دیکھا گیا کہ یہ 8-10 لوگ ہو سکتے ہیں کیونکہ یہ الگ الگ نام سے الگ الگ آئیڈینٹی سے الگ الگ نمبروں سے یہ اپنا کام کر رہے تھے تو لیکن جب ہم نے اس کو پوری طرح سے انالائز کیا اور ڈیپلی اس کو سٹڈی کیا تو پتا چلا کہ یہ زیادہ لوگ نہیں ہیں 3-4 لوگ ہیں جس میں سے ہم نے 3 لوگوں کو کل پکڑا ہے تو یہ 60-70% جو ہے جموں میں سپلائی کے کارن دیکھیے ابھی تک تو ڈرگس ہوئی ہیں کام کے لیے ہم لوگ کام کر رہے ہیں کیش ریکور ہوا ہے ویپن ریکور ہوا ہے جس میں ایک پسٹل اور ایک AK-56 ہے
2: جموں کشمیر سکولی شکشا بورڈ جسی کیندر شاست پردیش لئی سکول مانک پرادھیکرن دے طور پر نامزد کیتا گیا ہے آسیا کلے تھما 3 دن دی کارشالا دا سرستہ کیتا جاتا ہے جدا وشے سار ہے جموں کشمیر چ سکولیں دی گنوتا دا آکلن تے آشواسن ٹانچا عمل آوری تے اگے دی بات شکشا کھیتر دے مننے پر مننے دے بی ماہر وشیشگیہ پرشاسک تے اور دوئے سربندت پکھ ادے چ شرکت کرا کردے ہیں اس کارشالا دا مقصد پردیش چ سکولیں دی گنوتا آکلن تے آشواسنے سربندی ٹانچے گی لاگو کرنے لئی ایک ویاپک روپ ریکھا وکسد کرنا ہے ایدے چ سنستھاگت سرستے سمرتھ نرمان رننیتیاں نگرانی ٹانچا تے سکول سہایتا پرنالیاں بکھی چیچا دھیان دتا جاتا ہے
1: ایک خبر ساری ویب سائٹ newsonair.gov.in پر اپلبدھ ن ایدے علاوہ تسے خبراں آکاشوانی دے موبائل ایپلیکیشن تے DTH پر بھی سنی سکدے ہو
2: ایک خبران تس آکاشوانی جموں پر سنارتے ہو تو ان باقی دیں خبریں کنے وجے بجاج
1: جموں کشمیر تے لداخ آئی کورٹ دے کارواہک مکھ نیادھیش جسٹس سنجیو کمار شکلا ہوریں پدرواج نمے بنائے گئے عدالتی پریسر دا کل ادگاٹن کیتا ایدے مگرہ انہیں نمے ستھاپت اس نیائک ٹانچے دا نریکشن بھی کیتا اپنے سمبودن چ جسٹس شکلا ہوریں اس نمے عدالتی پریسر دے ادگاٹن کی پدرواہ تے پورے ضلع دے لوکیں تائیں اتہاسک وکاس دا پرتیک قرار دیتا اس پہل قدمی دی سراہنا کردی ہوئی ایک مقامی وکیل نے آکھیا
5: ماڈرن جوڈیشل انفراسٹرکچر بھدرا میں کریٹ ہوا ہے جس میں 4 کورٹ رومز ہیں 4 چیمبرز ہیں 2 کانفرنس ہال ہیں 2 لفٹ پوائنٹ لگے ہیں ایلیویٹرز لگے ہیں ای سیوا کیندر یہاں پہ ہے ای فائلنگ کاؤنٹر لگایا گیا ہے ایڈوکیٹ چیمبر ہے بار روم فار میل ایڈوکیٹس اینڈ بار روم فار فیمل ایڈوکیٹس ہیں اسی کے ساتھ ساتھ یہاں پہ مال خانہ بھی ہے جوڈیشل لاک اپ بھی ہے اس انفراسٹرکچر کا ایسس کرنے ہے جسٹس کو لوگوں کے ڈور اسٹیپ تک
1: ٹرانسپورٹ کمشنر وشیش پال مہاجنو نے کل سون مرگ تے بالتال دا دورہ لایا تے شری امرناتھ جی دی یاترا کی ببستھا لے ٹنگے سر کروانے لئی انتظامے دا جائزہ لیتا دورے دوران ٹرانسپورٹ کمشنر ہوریں سربندت تڑے جندے چ ٹرانسپورٹ محکمہ ٹریفک پولیس تے ٹرانسپورٹ آپریٹر شامل نے اندے کنے بیٹھک لائی بیٹھک چ انہیں بک بک محکمے دی تیاریاں دا جائزہ لیتا تے شردالوں لئی سرکشت بہتر تے بجن کسے اڑچن دے یاترا یقینی بنانے پر زور پایا انہیں زور دے یہ آکھیا جی پوری چالی صحیح طریقے کنے چلنے والی گڈیاں کی گئے یاترا دی ڈیوٹی پر لایا جا کلا سنسکرتی تے بھاشائیں سربندی جموں کشمیر اکیڈمی نے اتری زون دے سنسکرتی کیندر پٹیالہ تے آل جے اینڈ کے کرسچن سبھا دے سہیوگ کنے شرینگر دے ٹیگور ہال چ سنسکرتک یاترا 2026 سندھو درشن اتسو دا سرستہ کیتا اس موقع پر ودھائک شیخ احسان احمد پردیسی اور مکھ پراؤنے ہے جسلے کہ ودھائک ڈاکٹر سنیل بھردواج اور آدر جوگ پراؤنے ہے کارکرم چ کلاکاریں دھارمک نیتائیں ودیارتھیں سنسکرتی پریمیئیں تے عام لوکیں حصہ لیتا تے بھارت دی سمردھ سنسکرتک وراثت دا آنند ٹھوایا اس دوران نشہ مکت سماج لئی سب نے اپنی وچنبدھتا ظاہر کیتی مگر میڈیا کنے گل کردی ہوئی ودھائک سنیل بھردواج ہوریں آکھیا
6: نشے جیسی وبا جو میں کہوں گا کشمیر سے لے کر کنیا کماری تک ہر جگہ پھیلی ہوئی ہے اس کو ہم جڑ سے ختم کریں کیونکہ نشے کی وجہ سے ہمارا نوجوان ہمارا یوا ہماری جو آنے والی پیڑھی ہے نہ صرف اس کا نقصان ہے بلکہ پورے بھارت ورش کا پوری قوم کا یہ نقصان ہے الگ الگ کلچرز الگ الگ ریلیجنز اس کو نہ دیکھتے ہوئے ہم سب کو ایک انسانی ذمہ واری ہے کہ ہم اس لڑائی میں سارے ساتھ مل کے اور نشے کو جموں کشمیر سے ختم کریں اور
1: اس موقع پر ایک مہیلا کلا پریمی نے بھی اپنے وچار سانجے کیتے
7: یہی چاہتے ہیں کہ یہاں پہ مکھ شہر ہو بہت پیارا بڑا خوبصورت شہر ہے یہ والی چیز اناؤنس ہو کہ ہمارے شہر میں اب کوئی ڈرگ نہیں ہے سب اچھے سے خوشحالی سے اچھی ہیلتھ کے ساتھ رہتے ہیں بچوں کا مستقبل جو ہے وہ روشن ہو بس میں یہ چاہتی ہوں وہ اس طرف نہ جائے
2: اخیر خاص خاص خبر ایک باری پڑتی ہے मुख्यमंत्री उमर अब्दुल्ला होरें बांडीपुरा जिले च करीबन 100 करोड़ रुपए दे मुल दी कई विकास परियोजनाएं दा उद्घाटन कीता ते कईयां दा नींह पत्थर रख्या समाज कल्याण मंत्री सकीना इत्तू होरें आखेआ जे मान सम्मान बजुर्गें दा हक ऐ ना कि उंदे पर कीता गेदा कोई एहसान। उनें डे केयर सेंटर ते ओल्ड एज होम च सुविधा बधाने दे निर्देश दित्ते। जम्मू पुलसै बदनाम नशा तस्कर लाओ गुज्जर दे नेटवर्क कन्नै जुड़े दे नाको आतंकवाद दे सरगना गी पंजाब थमां गिरफ्तार करियै AK-47 रफल पिस्तौल ते 1.5 किलो हेरोइन जब्त कीती है। जस्टिस संजीव कुमार होरें भद्रवाह च नमें अदालती परिसर दा उद्घाटन कीता ते ट्रांसपोर्ट कमिशनर होरें गांधरबल जिले दे सोनमर्ग च श्री अमरनाथ जी दी यात्रा लेई ट्रांसपोर्ट सरबंधी तैयारियां दा जायजा लैता। एह्दे कन्नै गै खबरें दा बुलेटिन समाप्त होआ।
8: आपने ट्यून किया है आकाशवाणी भद्रवाह 101 मेगाहर्ट्ज़ की फ्रिक्वेंसी पर। श्वेताओं, 9:30 हुए हैं। अब पेश है कश्मीरी मौसिकी। प्रोग्राम के आगाज में सुनिए केसर निजामी का गाया ये कश्मीरी गीत।